0: प्रसिद्ध सूर्य मंदिर पर भी हमला हुआ, यानी मोढेरा मंदिर विध्वंस को भी इस साल 1000 साल हुए हैं, जबकि उस समय इस मंदिर को बने सिर्फ एक ही साल हुए थे। राजा भीमदेव प्रथम ने न केवल गजनी का मुकाबला किया था बल्कि कुछ ही समय में मोढेरा सूर्य मंदिर का पुनर्निर्माण भी करवा दिया। इसी जीवड़ता के कारण सोमनाथ मंदिर का भी बार बार विध्वंस के बावजूद पुनर्निर्माण होता रहा।
1: وزیر اعظم نریندر مودی نے کہا کہ مقامی طور پر دستیاب سستی اور غذائیت سے بھرپور غذائی اشیاء کے استعمال کے ذریعے غذائی قلت کو کم کیا جا سکتا ہے۔ انہوں نے ستمبر کو غذائی قلت کے بارے میں شعور بیداری پیدا کرنے کے مہینے کے طور پر بھی اجاگر کیا۔ وزیر اعظم نے بتایا کہ آنگن واڑی مراکز کو پوشن ٹریکر سے جوڑنے کے ذریعے تقریباً 9 کروڑ بچوں کو فائدہ پہنچا ہے۔
0: اس پہل کے ذریعے سستے اور پوشٹک ستھانیہ کھان پان کو بڑھاوا دیا جا رہا ہے۔ महाराष्ट्र भी इस दिशा में सराहनीय प्रयास कर रहा है। मिजोरम में भी इस साल लोगों ने साथ मिलकर पोषण वाटिकाओं की देखभाल के लिए एक अभियान शुरू किया है। यह मिजो समाज के तलो मडयाना की परंपरा के अनुरूप है। इसका अर्थ है निस्वार्थ सेवा और दूसरों की मदद में हमेशा आगे रहना। ऐसे प्रयास बेहद सराहनीय है।
1: وزیر اعظم نریندر مودی کے من کی بات پروگرام کو سننے کے بعد بعض افراد نے آکاشوانی کے ساتھ اپنے خیالات کا اظہار کیا۔
2: I am Pragati, a student of Jain Tute Jagatyal. Today, I listened to Mann Ki Baat and I found many of the points truly inspiring. Today, many youngsters are coming forward. This is not just about cleaning. It's about creating a sustainable, clean and green environment for people and biodiversity.
1: ریاست میں دیہی علاقوں کے طلباء کو معیاری تعلیم فراہم کرنے اور ان کی ہمہ جہت ترقی کو یقینی بنانے کے لیے ینگ انڈیا انٹیگریٹڈ اسکولز قائم کیے جا رہے ہیں۔ یہ بات نائب وزیر اعلیٰ بھٹی وکرمارکا نے کہی۔ انہوں نے آج کھمم ضلع کے مدھیرا حلقے بوناکل منڈل کے لکشمی پور میں زیر تعمیر ینگ انڈیا انٹیگریٹڈ ریجنل اسکول کی کاموں کا معائنہ کیا۔ بی آر ایس کے کارگزار صدر تارک راما راؤ نے الزام عائد کیا کہ کانگریس حکومت کے اقتدار میں آئے 3 سال گزرنے کے باوجود عوام سے کیے گئے 420 وعدوں میں سے ایک بھی مکمل طور پر پورا نہیں ہوا۔ کے ٹی آر نے حکومت سے مطالبہ کیا کہ بتکما ساڑیوں کی تقسیم کی اسکیم کو دوبارہ شروع کیا جائے اور باپھندوں کے بقایا جات کے 60 کروڑ روپے فوری طور پر ادا کیے جائیں۔ ریاستی وزیر ملا پونگولیٹی سنیواس ریڈی نے بتایا کئی دہیوں سے زیر التوا یو ایل سی درخواستوں کے حل کے لیے حکومت نے جیو نمبر 445, 446, 747 اور 92 کے تحت میمو نمبر 48062 جاری کیا ہے۔ آخر میں سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے من کی بات پروگرام کے ذریعے ملک کی عوام سے اپیل کی کہ سوچھ بھارت اور مردم شماری کو صرف سرکاری پروگرام نہ سمجھے بلکہ ہر شہری اسے اپنی ذمہ داری کے طور پر قبول کرے۔ وزیر اعظم نریندر مودی نے کہا کہ ووکل فار لوکل دیہی معیشت کو مضبوط بنانے اور مقامی مصنوعات کو فروغ دینے میں انتہائی سود مند ثابت ہو رہا ہے۔ ڈپٹی چیف منسٹر بھٹی وکرمارکا نے کہا ہے کہ ریاست کے دیہی طلباء کو معیاری تعلیم فراہم کرنے اور ان کی جامع ترقی کے لیے ینگ انڈیا انٹیگریٹڈ اسکولز کا آغاز کیا گیا ہے۔ اور بی آر ایس کے کارگزار صدر کے ٹی آر نے الزام عائد کیا کہ کانگریس حکومت کو اقتدار پر آئے 3 سال گزرنے کے باوجود عوام سے کیے گئے وعدوں میں سے ایک بھی مجموعی طور پر مکمل نہیں ہوا۔ اسی کے ساتھ علاقائی خبریں ختم ہوئی۔
3: नमस्कार, आकाशवाणी समाचार के साथ मैं जया भारती। प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि पाकिस्तान में आतंकी ठिकानों पर सेना की सर्जिकल स्ट्राइक ने दुनिया के सामने भारत की आतंकरोधी नीति का एक नया उदाहरण पेश किया। आकाशवाणी से मन की बात कार्यक्रम में उन्होंने कहा कि देश कल यानी 28 सितंबर को इस स्ट्राइक की 10वीं वर्षगांठ मनाएगा। श्री मोदी ने कहा कि अब भारत आतंकवाद को कतई बर्दाश्त न करने की नीति पर चल रहा है और इसका नतीजा सामने है। प्रधानमंत्री ने कहा कि जनगणना का पहला चरण लगभग सभी राज्यों में पूरा हो गया है और 32 करोड़ से ज्यादा परिवारों का आंकड़ा दर्ज किया जा चुका है। श्री मोदी ने लोगों से ऑनलाइन पोर्टल se.census.gov.in पर जानकारी देने की अपील की। अब तक 2 करोड़ 60 लाख से ज्यादा लोगों ने मोबाइल ऐप से अपना ब्यौरा दर्ज कराया है।